0: कुछ उनकी सुने, कुछ अपनी कहें, आइए दीवान खाना में चलें।
1: ये है आपका अपना प्रोग्राम दीवान खाना। आपके मेजबान हैं खलील शिराजी, सोफिया जमशेद और वसीमा आबिद।
0: प्रोग्राम दीवान खाना में तमाम सामईन को आदाब। जी सामईन, आज हमने जापान के मौसम गर्मा के मेलों यानी नत्सु मत्सुरी से हमारी महफिल को शुरू करना था, लेकिन मंगल को जनूबी जापान के कुमामोतो प्रिफेक्चर और उसके आसपास आए जलजले के बायस आज का प्रोग्राम जलजला जदगान के जिक्र से शुरू करेंगे।
2: जी, बहुत शदीद जलजला था जिसका मैग्नीट्यूड 7.1 था।
1: इस जलजले के नतीजे में कई अफराद हलाक और जख्मी भी हो गए हैं।
2: इस कुदरती आफत में हलाक होने वालों के लिए दुआगो हैं, खुदा उनके लवाहिकीन को सब्र दे और जख्मी होने वालों को अल्लाह पाक जल्द अज जल्द सेहतियाब करे।
0: आमीन। खलील साहब, वहाँ रहने वाले पाको हिंद के रहायशियों के बारे में कुछ मालूमात होंगी आपके पास?
1: जी, मुझे पता था कि आप ये ज़रूर पूछेंगी, इसलिए मैंने 30 जुलाई को वहाँ मुकीम कुछ पाकिस्तानियों से बातचीत की है, सुनना चाहेंगे?
2: जी जी ज़रूर, हम दोनों बल्कि सामईन भी सुनना चाहेंगे,
1: तो सुनिए। आप मेरे ख्याल में आप जब जज़ीरा आया उस वक्त कुमामोतो शहर में मौजूद थे, तो कुछ जी अपने तजुर्बात, अपने एहसासात हमारे साथ शेयर कीजिए। जब जिलजिला आया उस वक्त आप कहाँ थे और आपने क्या देखा, क्या महसूस किया?
3: मैं जॉब से फ्री होके घर में आया था, सोफे पे बैठा था, वाइफ के साथ खाना खाने लगा था, तो एकदम बहुत ज्यादा इसके शॉक के साथ ना घर शेक करने लग गया था। बिल्डिंग बहुत ज्यादा स्ट्रॉन्ग शेकिंग में चली गई थी, तो हमें एहसास हुआ कि ये जिलजिला पहले तो हमसे खड़ा नहीं हुआ जा रहा था उसकी वेव्स की वजह से,
1: अच्छा
3: चेकिंग की वजह से। फिर किसी तरह हिम्मत करके हम बाहर निकले हैं, दरवाजा खोला है तो बाहर देखा बिल्डिंग बहुत जोर जोर से ना हिल रही थी।
1: अच्छा,
3: तो हिल रही थी तो हम भाग गए नीचे, मैं और वाइफ थे नीचे, जाके हम 5-10 मिनट वहाँ खुद को हौसला किया, हमें समझ नहीं आ रहा था क्योंकि शॉक की स्टेट थी।
1: अच्छा,
3: तो साथ हमारे जो रेजिडेंट्स रहते हैं, क्योंकि ये सारी हाउसिंग बिल्डिंग है ना जहाँ हम रहते हैं,
1: ठीक,
3: तो सारे रेजिडेंट जो आसपास रहने वाले हैं वो भी बाहर निकल आए थे।
1: अच्छा,
3: तो बाहर निकलने के बाद सब लोग 10-15 मिनट बाहर रहे थे, उसके बाद जब 10-15 मिनट खुद को रिलैक्स करके मैं और वाइफ ऊपर कमरे में, सारा सामान गिरा पड़ा था, एक फैन था हमारा वो नीचे गिर के टूट गया था, ड्रेसिंग टेबल नीचे गिर गया था, फ्रिज खुलकर उसके अंदर से सामान बाहर गिर गया था।
1: अच्छा,
3: और जो कबर्ड होते हैं जिनके अंदर हम पाकिस्तानी आपको पता है आमतौर पर मसाले रखते हैं या कपड़े वगैरह रखते हैं, वो खुल के वो सामान नीचे गिर गया हुआ था।
1: अच्छा,
3: तो काफी डैमेज यानी घर अंदर डैमेज हो गया था ना।
1: अच्छा,
3: तो फिर वो बस उसको संभाला थोड़ा, आसपास जो जानने वाले पाकिस्तानी दोस्त वगैरह रहते हैं,
1: अच्छा,
3: जापानी दोस्त रहते हैं, उनको कॉल की, तो पाकिस्तानी जितने भी थे उन सब की घर की कंडीशन ऐसी थी कि सब सामान गिर के उनका ना टूट चुका है ना काफियों का।
1: अच्छा,
3: और उसके बस 10 मिनट बाद एम्बुलेंस के सायरन, फायर ब्रिगेड के सायरन, पुलिस के सायरन, बस ऐसे जैसे वो हम नफ्ता नफ्ती का आलम कहते हैं लेकिन बहुत ज्यादा शोर शराबा ये वो सब कुछ जो है ना वो सुनने वो आवाजें आ रही थी फिर हमें।
1: अच्छा
3: जी जी,
1: तो जब जलजला झटके जारी थे उसी वक्त आप नीचे उतरे आप सीढ़ियों से, तो इसमें गिरने का खतरा नहीं हुआ?
3: जी जी, गिरने का बहुत खतरा हुआ, उतरा ही नहीं जा रहा, हम बैठ बैठ के तकरीबन सीढ़ियां उतरे हैं ना।
1: अच्छा
3: जी जी, शौक इतना ज्यादा था कि वो खड़ा नहीं हुआ जा रहा था, तो बैठ के जितना वो बच्चे नहीं रिंग थे दो पकड़ पकड़ के सीढ़ियों का स्टैंड जो होता है लेफ्ट साइड में फेंस,
1: सही,
3: उसको पकड़ पकड़ के किसी तरह नीचे उतरे थे। बस वो कंडीशन ऐसी थी कि समझ नहीं आ रहा था, बस अल्हम्दुलिल्लाह अल्लाह के फजल से किसी तरह ना आप पहुंच गए नीचे खुले ग्राउंड में ना।
1: तो फिर आप वहां से निकल के दोबारा घर के अंदर नहीं गए, कहीं निकल गए? कहीं
3: निकल गए, हम वापस आए थे जलजले के बाद जब फ्रिज वगैरह का सामान रिकवर किया है ना,
1: ठीक,
3: तो उसके बाद ना हम चले गगए थे एक इवैक्यूएशन शेल्टर के पास, फिर हम 3-4 घंटे वहीं रहे थे, उसके बाद वापस नहीं आए क्योंकि आफ्टर शॉक आ रहे थे।
1: अच्छा,
3: तो फिर हम शाम को 4:30 जलजला आया, तो फिर वापस हम 7:30 बजे आए थे दोबारा।
1: और इवैक्यूएशन सेंटर में क्या सूरत हाल थी?
3: इवैक्यूएशन सेंटर में काफी लोग जमा थे, खासतौर पे इवैक्यूएशन सेंटर में जाते जाते बहुत टाइम लग गया था, कॉम्बिनी का जो सामान था वो गिर गया था, शहर में पानी कम हो गया था और कॉम्बिनी में हमें कोई पानी नहीं मिला, आसपास की सारी कॉम्बिनीज बंद हो गई थी।
1: अच्छा
3: जी, और इवैक्यूएशन शेल्टर में तो लोगों की बहुत गहमा गहमी थी और हम पहले घबराए हुए थे, تو اتنا زیادہ وہ رش دیکھنے کی وجہ سے نا میں اور وائف پھر وہاں سے کسی کھلی جگہ پہ چلے گئے تھے, کھلے میدان میں نا.
1: اچھا.
3: وہ جی شوق ایسا تھا کہ بس وہ ادھر گم, آپ کہتے نہیں فرسٹریٹ ہو جاتا ہے بندہ.
1: صحیح.
3: جی جی وہ فرسٹریشن میں لگی تھی, تو اس لیے ہم وہاں سے پھر کھلے میدان کی طرف چلے گئے تھے.
1: تو وہاں سے پھر آپ کسی دوسرے شہر منتقل ہو گئے.
3: جی پھر شام کو ہم واپس آئے تھے تقریباً 7:30, جیسے میں نے پہلے آپ کو بتایا نا.
1: جی جی.
3: تو ہم گھر آئے تھے, تو اس کے بعد دوبارہ ایک آفٹر شوک آیا تھا, وہ تھوڑا اسٹرانگ تھا. تو اگلے شہر میں کوماموتو سے آگے سوری کاگوشیما شہر ہے, وہاں میرے چچا رہتے ہیں نا.
1: اچھا.
3: تو پھر ہم وہاں چلے گئے تھے اپنا کیا کہتے ہیں اس کو شام کو. اس کے بعد ہم پھر رکے نہیں تھے, ضروری سامان سارا پیک کیا اور پھر ایک دن کے لیے کاگوشیما جا کے رہے.
1: سڑکیں ٹھیک تھی, گاڑیاں چل رہی تھی, کوئی مسئلہ تو نہیں ہوا
3: کاگوشیما جاتے ہوئے؟
1: جی
3: نہیں, بہت وہ تھی خوفناک صورت حال تھی, بہت مسئلے تھے. ہائی ویز بند تھیں اور جو لوکل روڈ ہوتے ہیں اس میں بھی بہت زیادہ ٹریفک تھی. عام طور پہ ہمیں گھر سے اگر کہیں جانے میں 10 منٹ لگتے ہیں, تو اس دن 30-30 منٹ لگ رہے تھے.
1: اچھا. ٹریفک
3: بالکل موو نہیں کر رہی تھی. یہ کوماموتو سے آگے اوکی علاقہ ہے, اوکی سے آگے یس جیرو تک سارا بلیک آؤٹ ہوا ہوا تھا, اشارے تک بند تھے.
1: اچھا.
3: اور جی جی اور روڈ جو ہے وہ جگہ جگہ سے ٹوٹے ہوئے تھے. ایک جگہ ہے یہاں ناگا بیتا تک جو تھوڑا سا نا میں وائف کو لے گیا تھا انہیں حوصلہ دینے کے لیے, وہ کھلی جگہ تھا. پہلے میں نے آپ کو بتایا تھا کھلے میدان میں چلے گئے تھے.
1: ٹھیک.
3: تو وہ ناگا بیتا جگہ ہے اس کے پاس گئے تھے, تو وہاں سے روڈ جو ہے نا وہ 6-6, 12-12 inch باہر آ گئے تھے.
1: اچھا.
3: تو یسیرو میں بھی جب رات کا سفر کیا تھا تو روڈوں کی حالت کافی خراب تھی. میں نے ایک دو ویڈیوز بنائی ہیں, اگر آپ چاہیں تو میں آپ کے ساتھ شیئر کر سکتا ہوں. روڈ درمیان سے ٹوٹ گئے ہوئے تھے نا.
1: اچھا اچھا اچھا.
3: جی جی. ایک جگہ پہ تو 2-3 فٹ کا شگاف بھی پڑا ہوا تھا.
1: فائق ارشد صاحب بہت بہت شکریہ اپنے تجربات اپنے ساتھ ہمارے ساتھ شیئر کرنے کے لیے, NHK ورلڈ جاپان کو ٹائم دینے کے لیے. تھینک یو سو مچ, بہت شکریہ. یہ تھے فائق ارشد صاحب کے تاثرات.
0: فائق ارشد نے ٹریفک کی صورتحال کا ذکر کیا, تو خلیل صاحب مجھے 11 مارچ 2011 کا شدید زلزلہ یاد آ گیا, تب بھی ایسی صورتحال تھی.
1: جی, انہوں نے ہمیں ایک تصویر بھی ارسال کی ہے جو آپ دیوان خانہ کے پیج پر دیکھ سکتے ہیں. اب زلزلے کے وقت کوماموتو شہر سے لگ بھگ 30 کلومیٹر کے فاصلے پر یاماگا شہر میں موجود امان اللہ صاحب کے تاثرات سنتے ہیں.
4: تو یہاں پہ صورتحال ابھی جو ہے, آج کی جو صورتحال ہے 2 دن سے پہلے کی جو صورتحال ہے اس سے کافی بہتر نظر آ رہی ہے. فائر سڑکوں پر بھی اور پانی کی جو پوزیشن ہے وہ کافی حد تک صحیح جا رہی ہے, کیونکہ اس کی فراہمی ہو رہی ہے. ہمارے جو ہے کوماموتو سٹی سے تھوڑا سا آگے جائیں تو وہاں پر تھوڑا سا بجلی کی اور پانی کی جو ہے وہ فراہمی ختم ہو گئی تھی, لیکن آہستہ آہستہ وہ اس کو ریکوری پہ لے کے آ رہے ہیں.
1: اچھا.
4: باقی جو ہے اپنا کل کے بہ نسبت جو آج کا دن ہے وہ کافی بہتر نظر آ رہا ہے.
1: اچھا, کل آپ نے بتایا تھا کہ پانی کی شاید قلت کے مناظر ہیں, تو اب آپ یہ بتائیں کہ میونسپلٹی کی طرف سے جو پانی ہے وہ اب آپ کو ملنا دوبارہ شروع ہو گیا ہے یا مارکیٹ پہ پانی اویلیبل ہے؟
4: جی جی بالکل, اپنا میونسپل کا جو پانی تھا وہ مسلسل مل رہا ہے. جو اسٹوروں پہ جو کنوینئنس اسٹور ہیں ان کے, وہاں پہ آج بھی کوئی چیز نہیں مل رہی.
1: اچھا. یعنی
4: زلزلہ آنے سے تقریباً 35-36 گھنٹے ہو گئے ہیں, اس دوران کوئی بھی فوڈ ڈلیور نہیں ہو رہا ابھی تک ان کنوینئنس اسٹور.
1: اچھا, آپ خود وہاں پہ ریسٹورینٹ بزنس کرتے ہیں, تو وہاں پہ پاکستانی کمیونٹی آپ کی طرف آ رہی ہے, آپ اپنا ریسٹورینٹ جاری رکھے ہوئے ہیں یا نہیں؟
4: جی اتفاق سے جس دن زلزلہ آیا اس دن ٹیوزڈے کو ہماری ویسے ریسٹورینٹ کی چھٹی ہوتی ہے, اس کے بعد دوسرے دن ہم نے ریسٹورینٹ اوپن کیا تھا. کافی لوگ جو ہے اپنے گھروں میں ٹھہرنے کی یہاں زیادہ دیر رکنا نہیں چاہتے, تو میرے ریسٹورینٹ پہ وہ کھانا وغیرہ کھانے کے لیے آتے رہے ہیں. خاص طور پر تب رات کو کافی دوست آئے ادھر کھانا کھانے کے لیے. باقی جو ہے سب دوست اپنے اپنی جگہوں پہ صحیح ہیں, گھروں میں محفوظ ہیں, کوئی ایسے خطرے کی بات نہیں ہے.
1: اچھا, اب آپ کچھ اپنے تجربات کے بارے میں بتائیے, جب زلزلہ آیا اس وقت آپ کہاں تھے اور آپ نے کیا دیکھا, کیا محسوس کیا؟
4: جی جب یہ زلزلہ آیا میں اس وقت اپنے کوماموتو کے ساتھ ایک جامع کا سٹی ہے جہاں پہ میرا آفس ہے, تو میں آفس کے اندر بیٹھا ہوا تھا. جب یہ زلزلہ آیا ہے تو یقین کریں کہ ایسا لگتا تھا جیسے کسی نے میری کپڑے کو اٹھا کے اوپر آسمان پہ لے گیا جیسے کوئی نا.
1: اچھا.
4: اور حالانکہ وہ فل لوہے کی بنی ہوئی ہے, یعنی کہ اکثر دوستوں کی طرف سے فون آتا تھا پہلے کہ آپ کو محسوس ہوا زلزلہ آیا؟ میں کہا نہیں مجھے تو محسوس نہیں ہوا. کہتے ہیں زلزلہ آیا بہت زبردست. میں کہا مجھے تو پتہ نہیں چلا, میں اپنے آفس میں بیٹھا ہوں, لیکن اس زلزلے نے مجھے مجبور کر دیا کہ میں اپنے آفس سے فوراً باہر نکلوں.
1: اچھا, آپ کافی عرصے سے یہاں پہ مقیم ہیں, تو 10 سال پہلے بھی میرے خیال میں آپ کے علاقے میں کافی زوردار زلزلہ آیا تھا, इस जिले को अगर आप उसके साथ मुआवजा करें तो आप क्या कहेंगे?
4: नहीं देखिए, अगर आप मुआवजा करें तो वो जिला बहुत नुकसान देता, पहले वाला,
1: अच्छा
4: पहले वाला जिला इस तरह नुकसान देता कि उसने रोड काफी मुतासर किए थे, वो उसमें घर भी काफी गिरे थे। हाँ जी, ये जो है, और पानी की फरामी भी बहुत अर्सा मुअत्तल रही थी।
1: अच्छा अच्छा अच्छा
4: और
1: अच्छा।
4: बिजली की फरामी भी बहुत अर्सा मुअत्तल रही थी। उसका अगर आप मुआवजा करेंगे तो ये उसके मुताबिक इतना नहीं है जितना कि वो पहले आया था।
1: अच्छा, नुकसान के हिसाब से?
4: नुकसान के हिसाब से पहले रिजल्ट ने बहुत नुकसान दिया था। सड़कें डैमेज हो गई थी, पुराने घर काफी गिर गए थे, और तो सिटी में भी काफी बिल्डिंग जो है वो अपना तवाज़ुन खो बैठी थी।
1: अच्छा, तो पाकिस्तानी कम्युनिटी, आपने कहा कि आपके पास आती रहती है, तो पाकिस्तानी कम्युनिटी के हवाले से हमें कुछ बताइए कि उनकी क्या सूरत हाल है।
4: जी बिल्कुल, इस दौरान जो हमारी पाकिस्तानी कम्युनिटी है उनसे हमारी बातें होती रहती थी, और हमारे जो है वो जो कम्युनिटी का जो चार्ट बना है उससे सब मैसेज आते रहते थे। सब की तरफ से किसी दोस्त को कोई परेशानी हो तो वो उस चार्टिंग पे हमें इतला देता रहता है, लेकिन फिलहाल कोई ऐसी इतला नहीं मिली कि कोई दोस्त परेशान हो या किसी घर में उसको कोई तकलीफ हो गई हो, ऐसी कोई इतला नहीं मिली। थोड़े बहुत जो है नुकसान है घर के, कुछ लोगों के घरों की दीवारें वगैरह खराब हो गई है, कुछ ये वो, बाकी कुछ जानी या कोई ज्यादा माली नुकसान देखने में अभी नहीं आया।
1: मोहनला साहब, बहुत बहुत शुक्रिया NHK वर्ल्ड जापान की उर्दू सर्विस को टाइम देने के लिए, हम आपके बहुत मशकूर हैं।
4: बहुत बहुत मेहरबानी, शुक्रिया।
0: जी सामिन, ये थे अमान अल्लाह साहब, उन्होंने अपनी और अपने करीबी लोगों की सूरत हाल से हमें आगाह किया।
2: जापान में खासतौर पर कुमामोतो के मकीनों के लिए बताते चलें कि प्रिफेक्चर ने इनखला मराकज कायम कर दिए हैं। प्रिफेक्चर की वेबसाइट पर कुमामोतो डिजास्टर प्रिवेंशन पोर्टल में पनागाहों के बारे में मालूमात दी जा रही हैं।
0: सर्च इंजन में कुमामोतो और डिजास्टर प्रिवेंशन के अल्फाज टाइप करके पोर्टल तक आपकी रसाई हो जाएगी, और ये मालूमात 11 जुबानों में दस्तियाब हैं।
1: कुमामोतो प्रिफेक्चर के करीबी नागासाकी प्रिफेक्चर भी अपनी वेबसाइट पर नागासाकी डिजास्टर प्रिवेंशन पोर्टल में पनागाहों की मालूमात दे रहा है। सर्च इंजन में एवाकुएशन नागासाकी और पोर्टल जैसे अल्फाज टाइप करके पोर्टल तक रसाई हासिल करें। उनकी वेबसाइट पर ये मालूमात 14 जुबानों में दस्तयाब हैं।
2: जापानी जबान से नावाकिफ लोगों के लिए ये बड़ी अच्छी सहूलत है।
0: सामिन, प्रोग्राम का सिलसिला जारी है।
5: ये NHK वर्ल्ड जापान की उर्दू सर्विस है। ये नशरियात पाकिस्तान में रात 9 बजे और भारत में रात 9:30 पर शॉर्ट वेव्स 9440 किलोहर्ट्ज़ पर सुनी जा सकती हैं। इंटरनेट पर आप हमारे प्रोग्राम nhk.jp/urdu पर सुन सकते हैं।
2: वसीमा, आज क्यों ना जापानी सकाफत का कोई दिलचस्प पहलू सामेईन के लिए पेश किया जाए।
1: तो आज क्या है आपकी जंबील में?
0: खलील साहब, जंबील में है मेले। जापान में खसूसन जुलाई अगस्त में इतने मेले लगते हैं कि कई लोग बड़ी शिद्दत से गर्मियों के मुंतजर होते हैं।
2: और जापानी में मत्सरी कहलाने वाले ये मेले गर्मियों में जापान के तकरीबन हर मोहल्ले में होते हैं।
1: गर्मियों में ही क्यों, छुट्टियों की वजह से?
0: अरे नहीं, शायद सिर्फ छुट्टियों की वजह से ही नहीं, क्योंकि कई मत्सरियाँ तो साल हा साल से मनाई जा रही हैं, और चंद एक तो कदीम ज़माने से ही अच्छी फसल की तमन्ना या फिर अच्छी पैदावार पर शुक्राने के लिए मनाई जाती थी।
2: तारीखी हवाला तो शायद हर मत्सरी का मुख्तलिफ होगा, लेकिन आजकल अमूमन सबके मुश्तरका खसूसियत खाना पीना, खेल तमाशे और जापानी अंदाज का रक्स है।
0: कई दिन पहले से इन सब चीज़ों की रिहर्सल की जाती है, और रक्स व मौसीकी तमाशों के साथ साथ कहीं मकई के भुट्टे और बर्फ के गोले फरोख्त हो रहे होते हैं, कहीं इन मत्सरियों में छोटे छोटे बच्चे निशानाबाजी की मशक करते नजर आते हैं। हमारे मोहल्ले की मत्सरी थी 26 जुलाई को, उसमें गोला गुंडा, भुने हुए भुट्टे जैसी खाने पीने की चीज़ों के स्टॉल थे।
1: अरे वाह, बर्फ का गोला और भुट्टा, यानी खाने पीने की देसी चीज़ें।
2: बर्फ पर डाले रंग बिरंगे शरबत वाला गोला गंडा तो हर जगह एक सा है, अलबत्ता यहाँ भुट्टा जरा फर्क है।
0: इसे बनाया तो आमतौर पे अमूमी तरीके से ही जाता है, भुट्टे पर चाट मसाला नहीं बल्कि जापानी अंदाज की मीठी सॉस होती है।
1: वसीमा साहिबा, आइंदा हफ्ते जरा पहले बताइएगा, हम भी आएंगे।
0: ये मछली
2: یہ متسے دراصل مل بیٹھنے کا، سجنے سنورنے کا بہانہ ہوتا ہے۔ جاپانی لوگ کئی ہفتوں سے تیاری کر رہے ہوتے ہیں کہ موسم گرما کا جاپانی انداز کا لباس یوکاتا پہن کر متسری میں جانا ہے۔
0: ایسے کئی لڑکیاں تو ہنابی یعنی آتش بازی دیکھنے کے لیے بھی خاص کیمونو پہن کر جاتی ہیں۔
1: واہ، یعنی کھانا پینا، آتش بازی اور کیمونو۔ مجھے پتا چلانا پڑے گا کہ ہمارے محلے کی ماتسوری کب ہے،
0: پھر آپ بھی کیمونو پہنیں گے؟
1: نہیں نہیں، مجھے تو ہمارے ڈائریکٹر صاحب کامیاما صاحب نے یوکاتا کا تحفہ بھی دیا ہے۔ یہ دیکھیے، ذرا میں آپ کو پہن کر بھی دکھاؤں، ذرا اس کے بارے میں کیا خیالات ہیں آپ کے؟
0: آپ کو کیسا لگ رہا ہے پہلے آپ بتائیے۔
1: یہ تو ہمارے چوہے کی طرح ہے، لیکن یہ بہت ٹھنڈا ہوادار ہے۔
0: اچھا
2: اچھا، آپ پہ سوٹ بھی کر رہا ہے ویسے، آپ پہ
0: جچ رہے ہیں جناب،
2: جچ رہے ہیں۔ اچھا، اس کا کلر آپ دیکھیے، سرمئی کلر کے اوپر اور جو اس کا پرنٹ ہے وہ ایسا لگ رہا ہے کہ کوئی آتش بازی ہو رہی ہے۔
0: ہاں جی ہاں جی،
1: اور اس کا جو ستارے لگ رہے ہیں،
2: اچھا ہمیں دیکھ کے کچھ ایسا لگ رہا ہے۔ اور جو اس کی بیلٹ ہے، اس کا جو نیلا کلر ہے وہ تو ایسا اس کے ساتھ میچ کر رہا ہے، اور ایسا لگ رہا ہے کہ خلیل صاحب کو دیکھ کے گرمی کا موسم یاد آ رہا ہے۔
1: یہ پرنٹ تو بہت اچھا ہے، لیکن باندھنے میں تقریباً مجھے کوئی 20 منٹ لگے۔
0: کوئی بات نہیں، اس لیے جلدی پہن لیجئے گا، اور اسے دیکھ کے پہن کے آپ نے جانا ہے آتش بازی اور متسوری میں جانا ہے۔ یہ جاپانی ثقافت کا ایک بہترین حصہ ہے، بہت خوبصورت حصہ ہے۔ ارے، ثقافت سے، جاپان سے مجھے جاپانی زبان دانی نامی کوئز یاد آ گیا۔
1: جی سامین، آئیے جاپانی بولیں کے کوئز جاپانی زبان دانی میں جاپانی بول چال کے پروگرام سے جاپانی زبان کا ایک نامکمل جملہ پیش کیا جاتا ہے،
0: اور جناب اس نامکمل جملے یا عبارت میں خالی چھوڑی گئی جگہ کو پر کر کے آپ کو مذکورہ لفظ لکھ کر ہمیں روانہ کرنا ہے۔
2: نامکمل جملے کی تصویر ہماری ویب سائٹ nhk.jp/urdu پر دیوان خانہ کے پیج پر پوسٹ کی گئی ہے۔
0: اس پیج تک رسائی کے لیے ہمارے ہوم پیج nhk.jp/urdu کو کھولیں، پھر شوز آن ڈیمانڈ پر کلک کر کے دیوان خانہ کے صفحے پر 2 اگست کا پروگرام کھولیں گے۔ تو اس پہ تو وہ پہلے زلزلے کے متاثرین کی روانہ کردہ تصویر ہے، جس کا ابھی ہم نے تھوڑی دیر پہلے ذکر کیا، اس کو کلک کریں گے تو ہمارے پاس کوئز کے جملے کی تصویر آ جائے گی۔
1: اسے دیکھ کر جواب تلاش کر کے ہمیں روانہ کیجیے، درست جواب دینے والے سامعین کے نام ہم دیوان خانہ میں نشر کریں گے۔
2: موجودہ کوئز کا نمبر ہے 4،
0: اور 2 اگست کی محفل دیوان خانہ کے پیج پر درج سوال ہے دائی گاکو دے، اس کے بعد ہے خالی جگہ جسے آپ نے پر کرنا ہے۔
2: دائی گاکو دے کا مطلب ہے یونیورسٹی میں، مکمل اردو جملہ ہے یونیورسٹی میں جاپانی پڑھوں گا۔
0: دائی گاکو دے کے بعد کی خالی جگہ سامعین پر کیجئے، جو الفاظ موجود نہیں وہی ہے آپ کا جواب۔
1: جواب کے لیے ایک اشارہ آپ کو دے دیتا ہوں، یہ جملہ ہمارے ہوم پیج nhk.jp/urdu پر جاپانی بول چال کے پروگرام کے سبق نمبر 4 میں ہے۔
2: nhk.jp/urdu پر جاپانی بول چال کے پروگرام آئیے جاپانی بولیں کے متعلقہ صفحے پر کوئز کا جواب تلاش کریں، اور اپنا جواب جاپانی یا اردو رسم الخط یا پھر رومن حروف میں لکھ کر ہمیں روانہ کر دیں۔
0: اب اجازت لینے کا وقت ہے، لیکن میں بتاتی چلوں کہ آئیے جاپانی بول چال کا جو کوئز ہے وہ شروع ہو چکا ہے۔
1: آپ ہمارے ہوم پیج nhk.jp/urdu کے توسط سے اس کوئز میں شرکت کر سکتے ہیں، اور اسی ہوم پیج کے توسط سے اس کا جواب بھیج سکتے ہیں۔
2: ہوم پیج nhk.jp/urdu پر سب سے نیچے معلومات کی سرخی تلے ایک لنک جس کا عنوان ہے ہم آپ کے آرا کے منتظر ہیں۔ استعمال کی شرائط منظور کی ہونے کے صورت میں ہدایت پر عمل کرتے ہوئے پیغام روانہ کر دیجیے۔
0: اب ہمیں اجازت دیجیے،
6: اللہ حافظ۔

0: कुछ उनकी सुने, कुछ अपनी कहें। आइए दीवान खाना में चलें।
1: ये है आपका अपना प्रोग्राम दीवान खाना। आपके मेजबान हैं खलील शिराजी, वसीमा आबेद और सोफिया जमशेद।
0: प्रोग्राम दीवान खाना में तमाम सामईन को आदाब।
1: अरे वसीमा साहिबा, ये वाटर गन क्यों ले आई है स्टूडियो में?
0: वाटर गन नहीं, गन्स हैं। मैंने तो वाटर बॉल भी लाना था ताकि उसको फोड़ के जो पानी निकले उससे आपको भगाऊं और गर्मी भगाऊं। इसे आप वसीमा सुनाएंगी पानी कहानी।
1: जी, आज पानी की कहानी भी सुनेंगे, लेकिन कुछ देर बाद। पहले होगी एक बड़ी नई नवेली और ताज़ा तरीन रिपोर्ट।
0: रुके रुके, मैं समझ गई, ये रिपोर्ट होगी पाकिस्तान जापान फ्रेंडशिप फेस्टिवल 2026 पर। जी सामिन, आजकल टोक्यो में मुनाक़िदा इस चार रोज़ा मेले के पहले दिन पर रिपोर्ट सुनते हैं खलील शिराजी की ज़ुबानी।
2: जी दोस्तों, मैं इस वक्त मौजूद हूं टोक्यो के उएनो पार्क में। गर्मी आज काफ़ी ज़्यादा है, लेकिन इसके बावजूद बहुत सारे ख़वातीन हज़रात यहां पे जमा हैं। जानते हैं क्यों? क्योंकि यहां पे सजा है पाकिस्तान जापान फ्रेंडशिप फेस्टिवल का मेला।
3: यहां पाकिस्तानी खानों के स्टाल सजे हुए हैं और पाकिस्तानी सकाफत के रंग नुमाया हैं।
2: तो दोस्तों, अभी मेरे पीछे जो मुजाहरा किया जा रहा है, ये तलवार रक्स है। तलवार रक्स का मुजाहरा किया जा रहा है।
3: रक्स करने वालों ने समुराई लिबास ज़ेब तन कर रखा है और जापानी तलवारों के साथ अपने फन का मुजाहरा कर रहे हैं, और लड़ाई के मनाजिर को भी रक्स के अंदाज में पेश किया जा रहा है। मेरे ख्याल में इस रक्स और पाकिस्तानी तलवार रक्स में सबसे नुमाया फर्क लिबास का ही है।
2: जी दोस्तों, ये था तलवार डांस। तो यहाँ पे मेरे साथ एक दोस्त मौजूद है, पाकिस्तान से हैं, तो वो देख रहे थे बड़े निमाक के साथ। तो उनसे पूछते हैं वो पाकिस्तान में कहाँ से हैं और उन्होंने इस रक्स को कैसा पाया।
4: मैं पाकिस्तान फैसलाबाद से हूँ और मुझे जापान में 3 साल हो गए, तकरीबन तीसरा साल है तकरीबन देख रहा हूँ। और बड़ा मज़े का जो है ना, मतलब ये इवेंट होता है। और अभी जो रक्स के मैंने देखा है ना, रक्स बहुत मज़े का था, बहुत कमाल का था। ये इनका ट्रेडिशनल है, जापानी कल्चर है, तो बहुत मज़े का था।
2: तो क्या महसूस हुआ इसको देखकर, क्या याद आया?
4: पुराने दौर में जो हम वैसे मूवीज़ में देखते हैं, वो सारा जो पुराना दौर है वो याद आ गया है।
3: तकरीब के दौरान मेरी मुलाकात इस इवेंट के मुंतजिम से भी हुई। मैंने उनसे इस तकरीब के इनेकाद के अखराज और मकासद के बारे में पूछा।
5: जी जी, अस्सलाम वालेकुम, मेरा नाम नरिश्का शाकिर खान गौरी है, नाम थोड़ा लंबा है। असल में ये प्रोग्राम हमने 2008 से शुरू हुआ था, बेसी में शुरू हुआ था। उसके बाद हम ये इस प्रोग्राम को, ये 9वीं दफ़ा प्रोग्राम हम कर रहे हैं। इसका बेसिक मकसद हमारा ये था कि मैंने जैपनीज है बच्चे मेरे ना, तो इन बच्चों को किसी तरीके से हम जो है अपने साथ कल्चरी जो है इनको अपने आप साथ मिलाएं। फिर ये है कि हमने इसको जश्न आज़ादी भी साथ मना लेते हैं। तो कोशिश ये होती है कि जैपनीज़ों के साथ मिल के ये जो है ना प्रोग्राम किए जाए, एक दूसरे का तावन जैसे होता है, इनका हमारा खाना है, इनके खाने हैं। जैसे आज आपने देखा है कि गायम शो से भी आए, उन्होंने यहाँ पर देखा, तो ये अप्रिशिएट होगा। तो ये पाकिस्तान का इमेज के लिए भी अच्छा है और हमारे जो बच्चे हैं वो आपस में यहाँ पर मिलें, बस यही हमारा मकसद है।
3: शाकिर साहब ने इंटरव्यू के दौरान बताया कि अब कुछ जापानी नौजवान रवानी के साथ उर्दू बोलते हैं, तो मुझे कुछ अजीब सा लगा। लेकिन फिर उसी वक्त मेरी मुलाकात एक नौजवान से हुई जो ऐसे उर्दू बोल रहे थे।
6: मेरा नाम केंता है और मैं जापान से हूँ।
2: कैसा लगा, कब आपको पता चला कि ये इवेंट है? आप हर साल आते हैं या पहली दफ़ा आए?
6: मैं तो ये पहली दफ़ा नहीं है, मैं पिछले 3-4 सालों से यहाँ आता रहता हूँ।
2: जी, क्या चीज़ आपको खींच जाती है यहाँ, क्या चीज़ यूनिक है, किस लिए आते हैं?
6: जैसे तो अभी कव्वाली का नज़ारा चल रहा हो रहा है, तो ये भी बहुत एक मुनफरिद चीज़ है ना। हाँ,
2: तो इतनी अच्छी उर्दू आप कैसे बोल लेते हैं?
6: कि अपने असातिज़ा के साथ।
2: यानी उर्दू पढ़ते हैं, कहाँ पे पढ़ते हैं?
6: टोक्यो यूनिवर्सिटी ऑफ फॉरेन स्टडीज, टोक्यो गाइगोदाई में। 5-6 सालों के लगभग से उर्दू की पढ़ाई कर रहा हूँ, और मैं 1-2 दफ़ा पाकिस्तान भी जा चुका हूँ, तो पाकिस्तान में से भी मैंने उर्दू सीखी है।
2: तो यहाँ कोई मुकाबला हो रहा है, देखते हैं किस चीज़ का। हाँ, आम खाने का मुकाबला है, तो आइए देखते हैं कि आम खाने का मुकाबला कौन जीता या कौन जीती है। 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11 के लगभग पार्टिसिपेंट्स हैं, और मेरे ख्याल में सारे के सारे जैपनीज हैं। तो अब देखते हैं कि कौन जीतता है और या कौन जीतती है। तो अभी शुरू होने वाला है।
7: अच्छा, ये मैंगो ईटिंग कॉन्टेस्ट है। इसका रूल ये है कि اس کو صحیح طرح جاپان میں تو بڑا تھوڑا تھوڑا کھایا جاتا ہے, پاکستان میں تو ایک ایک مینگو کھاتے ہیں. تو اس کو کھانے کا طریقہ یہ ہے کہ صحیح طرح اس کو, اس کا مطلب اندر سے صحیح طرح صاف طریقے سے, اور سب سے جو جلدی کھائے گا وہ جیتے گا.
2: اچھا, یعنی اندر سے صاف کرنا ہے اور مکمل طور پہ جوس نکال کے پورا صفائی کے ساتھ کھانا ہے, تو جو پارٹیسپینٹ پہلے فنش کرے گا وہ جیتے گا. تو دیکھتے ہیں کہ کیسے کرتے ہیں, لیکن جاپانی لوگ عموماً اتنا زیادہ کھاتے نہیں ہیں, تو مزہ آئے گا دیکھنے میں, دیکھیے گا.
3: اس مقابلے کے فاتح ایک نوجوان جاپانی نے ہم سے بات کرتے ہوئے بتایا,
8: میں نے اس سے پہلے کبھی پاکستانی آموں کا ذائقہ نہیں چکھا تھا, مجھے اندازہ نہیں تھا کہ یہ اتنے میٹھے ہوتے ہیں. میں بہت زیادہ خوش ہوں کیونکہ اس ڈبے میں مجھے پورے 6 آم انعام میں ملے ہیں, ان کے لیے میں شکر گزار ہوں.
2: دوستو, آج پہلا دن تھا, مجھے تو بہت مزہ آیا اور میرا ارادہ ہے کہ میں دوسرے دن بھی آؤں اور آپ کے لیے ایک ڈیٹیل رپورٹ بھی بناؤں. تو اگلے ہفتے کے پروگرام میں ڈیٹیل رپورٹ آپ کی خدمت میں پیش کریں گے, آپ ہمارے ساتھ رہیے گا.
0: بھائی, مجھے تو آم کھانے کا مقابلہ بڑا مزاحیہ لگا, میں بھی اس میں حصہ لینا چاہوں گی اور آموں کا ایک ڈبہ بھی جیتنا چاہوں گی. جاپان میں ویسے آم بڑے مہنگے ہیں.
3: جی ہاں, اگلے سال ہم سب اسٹیج میں جا کر اس مقابلے میں شریک ہوں گے.
0: جی بالکل. اچھا ویسے میں خلیل صاحب تقریب کی باقی رپورٹ سننے کی بڑی منتظر ہوں.
3: جی, وسیمہ صاحبہ بھی ان رپورٹس میں میرے ساتھ شامل ہوں گی.
9: جی سامن, کیا یہ سن کے آپ کا اشتیاق بڑا ہے کہ آئندہ ہفتے بھی آپ سے مزید تفصیل ہم آپ کو بتائیں گے, اور ہاں اس کے ویڈیو کلپس بھی بنیں گے, وہ بھی ہماری ویب سائٹ پر ضرور دیکھیے گا.
0: جی بالکل, اور ہم اور ہمارے ساتھ ساتھ سب سامعین بھی منتظر رہیں گے.
3: چلیے وسیمہ صاحبہ, اب آپ سنائیے وہ پانی کہانی.
9: ابھی تو آم کا سن کے میرے منہ میں آ رہا ہے پانی.
0: رکیے ذرا میں بتاتی ہوں. سامعین, پاک و ہند کے بیشتر علاقوں میں گرمیوں کا موسم چونکہ نسبتاً طویل اور شدید ہوتا ہے, لہٰذا وہاں گرمی بھگانے کا بڑا معروف طریقہ یہ ہے کہ صحنوں اور دالانوں کے ساتھ ساتھ گلی کوچوں میں پانی کا چھڑکاؤ کریں,
9: یا پھر واٹر گنز یا واٹر بال سے کھیلیں. ایک چھوٹی سی بات بتاتی چلوں کہ یہاں جاپان میں بھی جب بہت گرمی ہوتی ہے تو بلڈنگز کے آس پاس اور چھڑکاؤ سڑکوں پہ چھڑکاؤ کافی ہوتا ہے.
3: مجھے یہاں آ کر پتا چلا کہ جاپان میں بھی لوگ واٹر گیمز اور بیچ گیمز وغیرہ سے لطف اندوز ہوتے ہیں.
0: جی جی, جاپان میں چاروں طرف سمندر ہے, یوں کہیے پانی ہی پانی, بلکہ بول میری مچھلی کتنا پانی.
9: اچھا سامعین, واٹر گیمز میں تو واٹر گن اور واٹر بال اور ایسے پانی چھڑکنا وغیرہ شامل ہیں. بیچ گیمز کے حوالے سے, یعنی ساحل پہ کھیلے جانے والی گیمز کے حوالے سے, اردو سروس کے جاپانی عملے کی ہماری نئی رکن کانے کو بسما صاحبہ نے بتایا کہ جب وہ بیچ گیمز کے بارے میں سوچتی ہیں تو ان کے تصور میں تین چیزیں آتی ہیں. سب سے پہلے تو سوئی کا واری, یعنی تربوز کو توڑنا.
0: سوئی کا جاپانی زبان میں تربوز کو کہتے ہیں, اور سوئی کا واری کا مطلب تربوز کو توڑنا. یہ جاپان میں گرمیوں کا روایتی کھیل ہے جو عموماً سمندر کنارے کھیلا جاتا ہے, جسے گروپ کی صورت میں کھیلا جاتا ہے.
9: جی جی, اس میں ایک کھلاڑی آنکھوں پہ پٹی باندھ کر زمین پر پڑے تربوز کو چھڑی سے توڑنے کی کوشش کرتا ہے, جبکہ گروپ کے دوسرے لوگ اس کے لیے ہدایات دے رہے ہوتے ہیں, ذرا دائیں ہو جاؤ, ذرا تھوڑا آگے آگے, ذرا سا پیچھے ہٹو.
3: اچھا, مجھے لگتا ہے کہ یہ ایک مشکل کام ہے, لیکن کھیل کا انحصار اس بات پر ہوتا ہوگا کہ دوست یا ساتھی کھلاڑی کو کتنی اچھی ہدایات دے رہے ہیں. جتنا اچھے وہ بتاتے ہوں گے, تو درستگی سے گائیڈ کرتے ہوں گے, تو جیتنے کے امکانات میرے خیال میں اتنے ہی روشن ہوتے ہوں گے.
0: بالکل بالکل, اگر کھلاڑی چھڑی کو اس قدر درست پوزیشن میں لے جائے کہ تربوز توڑا جا سکے, تو پھر جو جیتا وہی سکندر.
3: یعنی تربوز کو چھڑی سے پھوڑ ڈالا.
9: پھوڑ نہیں ڈالا, پھوڑ ہی ڈالا, اور پھوڑنے کے بعد مل بانٹ کر کھایا بھی.
0: کھانے کو بسما ایک اور بڑی تخلیقی کھیل کا ذکر کر رہی تھی.
9: ہاں جی ہاں جی, ریت کا کھیل. بسما کہتی ہیں کہ بہت سے لوگ ساحل پر ریت کے قلعے اور ریت سے کئی چیزیں, جیسے کوئی نہ کوئی جانور یا سرنگیں وغیرہ بناتے ہیں.
3: ریت کا قلعہ بنانے کے کھیل کے بارے میں تو میں نے بھی سن رکھا ہے,
9: جو بالٹی میں ریت بھر کے بناتے ہیں.
0: ہم بھی بہت بنایا کرتے تھے بچپن میں. بسما کے مطابق انہوں نے دیکھا کہ کئی خاندان اور دوست اکثر ایسے تخلیقی ڈیزائن بنانے اور ساحل سمندر پر لطف اندوز ہونے میں وقت گزارتے ہیں. کچھ لوگ اپنے دوستوں کو ریت میں دفن کر دیتے ہیں, صرف ان کے سر ریت سے باہر رہ جاتے ہیں, اور یہ ایک تفریحی ساحلی سرگرمی کے طور پر ہوتا ہے.
10: ایسی سرگرمی کے لیے تو کافی ہمت درکار ہوتی ہوگی، ریت میں پھنس جائیں دھنس جائیں تو پھر کیا ہوگا؟
9: اصل میں مسئلہ یہ ہے کہ دوست ہی ہوں دبانے والے، کیونکہ ریت ہے، ذرا سا جسم جھٹکیں ذرا سا زور لگائیں تو ریت کی دیوار منٹوں میں گرا سکتے ہیں۔
0: اچھا وسیم، ایک اور کھیل ہے بیچ فلیگ، جس میں ساحل پر چھوٹے چھوٹے رنگ برنگے جھنڈے گاڑے جاتے ہیں، اور اس میں کھلاڑی ساحل پر گاڑا ہوا جھنڈا حاصل کرنے کے لیے ایک ساتھ ریت پر دوڑتے ہیں، اور تیز ترین کھلاڑی جیت جاتا ہے۔ بسما بتاتی ہیں کہ اس بارے میں میری ایک یاد ہے، میں نے یہ بچپن میں ننگے پاؤں کھیلا تھا اور ریت اتنی گرم تھی کہ ایسا لگتا تھا کہ میرا پاؤں جھلس گیا ہو۔
9: کہتی ہیں اس دن کے بعد میں نے فیصلہ کر لیا کہ میں نے کھیل میں کبھی بھی دوبارہ شریک نہیں ہونا۔
10: بسما نے ایک اور بڑا دلچسپ قصہ سنایا، کہتی ہیں کہ اپنے بچپن میں انہوں نے اپنے بھائی کے ساتھ ایک منفرد ساحلی مقابلے میں حصہ لیا تھا۔ مقابلہ یہ دیکھنے کے لیے تھا کہ کس کی جلد سورج میں سب سے زیادہ سانولی ہو جاتی ہے،
9: کالے ہو جاتے ہیں
10: تقریباً، یعنی کہ ملتے جلتے۔ تو تقریباً 15 شرکا اس میں موجود تھے، اور بسما کے چھوٹے بھائی نے پہلی پوزیشن حاصل کر لی تھی۔
0: ویسے یورپی ملکوں میں تو لوگ جلد کو سانولا کرنے کے لیے کئی کئی گھنٹے غسلے آفتابی کرتے ہیں۔
10: غسلے، کیا شاعرانہ تشبیہ دے ڈالی، چلیے آپ کوئی گیت ہی سن لیتے ہیں۔
0: جی جی، آج سنوائے جانے والے گیت کا عنوان ہے اومی نو یورے، یعنی سمندر کی روح ہیں۔
9: اس کے پیشکار ہیں کینشی۔

0: आजादी भी साथ मना लेते हैं। तो कोशिश ये होती है कि जैपनीज़ों के साथ मिल के ये जो है ना प्रोग्राम किए जाएँ, एक दूसरे का तावन जैसे होता है, इनका हमारा खाना है, इनके खाने हैं। जैसे आज आपने देखा है कि गेम शो से भी आए, उन्होंने यहाँ पर देखा, तो ये अप्रिशिएट होगा, तो ये पाकिस्तान का इमेज के लिए भी अच्छा है और हमारे जो बच्चे हैं वो आपस में यहाँ पर मिलें, बस यही हमारा मकसद है।
1: शाकिर साहब ने इंटरव्यू के दौरान बताया कि अब कुछ जापानी नौजवान रवानी के साथ उर्दू बोलते हैं, तो मुझे कुछ अजीब सा लगा, लेकिन फिर उसी वक्त मेरी मुलाकात एक नौजवान से हुई जो ऐसे उर्दू बोल रहे थे।
2: मेरा नाम केंता है और मैं जापान से हूँ।
3: कैसा लगा, कब आपको पता चला कि ये इवेंट है, आप हर साल आते हैं या पहली दफा आए?
2: मैं तो ये पहली दफा नहीं है, मैं पिछले 3-4 सालों से यहाँ आता रहता हूँ।
3: जी, क्या चीज़ आपको खींच जाती है यहाँ, क्या चीज़ यूनिक है, किस लिए आते हैं?
2: जैसे तो अभी कव्वाली का नज़ारा चल रहा हो रहा है, तो ये भी बहुत एक मुनफरिद चीज़ है ना।
3: हाँ, तो इतनी अच्छी उर्दू आप कैसे बोल लेते हैं?
2: कि अपने असातिज़ा के साथ।
3: उर्दू पढ़ते हैं, कहाँ पे पढ़ते हैं?
2: टोक्यो यूनिवर्सिटी ऑफ फॉरेन स्टडीज, टोक्यो गाइगोदाई में। 5-6 सालों के लगभग से उर्दू की पढ़ाई कर रहा हूँ, और मैं 1-2 दफ़ा पाकिस्तान भी जा चुका हूँ, तो पाकिस्तान में से भी मैंने उर्दू सीखी है।
4: तो यहाँ कोई मुकाबला हो रहा है, देखते हैं किस चीज़ का। हाँ, आम खाने का मुकाबला है, तो आइए देखते हैं कि आम खाने का मुकाबला कौन जीता या कौन जीतती है। 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11 के लगभग पार्टिसिपेंट्स हैं, और मेरे ख्याल में सारे के सारे जैपनीज हैं। तो अब देखते हैं कि कौन जीतता है और या कौन जीतती है। तो अभी शुरू होने वाला है।
5: अच्छा, ये मैंगो ईटिंग कॉन्टेस्ट है। इसका रूल ये है कि इसको सही तरह, जापान में तो बड़ा थोड़ा थोड़ा खाया जाता है, पाकिस्तान में तो एक एक मैंगो खाते हैं। तो इसको खाने का तरीका ये है कि सही तरह इसको, इसका मतलब अंदर से सही तरह साफ तरीके से, और सबसे जो जल्दी खाएगा वो जीतेगा।
6: अच्छा, यानी अंदर से साफ करना है और मुकम्मल तौर पे जूस निकाल के पूरा सफाई के साथ खाना है, तो जो पार्टिसिपेंट पहले फिनिश करेगा वो जीतेगा। तो देखते हैं कि कैसे करते हैं, लेकिन जापानी लोग अमूमन इतना ज़्यादा खाते नहीं हैं, तो मज़ा आएगा देखने में, देखिएगा।
1: इस मुकाबले के फातह एक नौजवान जापानी ने हमसे बात करते हुए बताया, मैंने इससे पहले कभी पाकिस्तानी आमों का जायका नहीं चखा था, मुझे अंदाज़ा नहीं था कि ये इतने मीठे होते हैं। मैं बहुत ज़्यादा खुश हूँ क्योंकि इस डब्बे में मुझे पूरे 6 आम इनाम में मिले हैं, इनके लिए मैं शुक्रगुजार हूँ।
7: दोस्तों, आज पहला दिन था, मुझे तो बहुत मज़ा आया, और मेरा इरादा है कि मैं दूसरे दिन भी आऊँ और आपके लिए एक डिटेल रिपोर्ट भी बनाऊँ। तो अगले हफ्ते के प्रोग्राम में डिटेल रिपोर्ट आपकी खिदमत में पेश करेंगे, आप हमारे साथ रहिएगा।
8: भाई, मुझे तो आम खाने का मुकाबला बड़ा मजाहिया लगा, मैं भी इसमें हिस्सा लेना चाहूंगी और आमों का एक डब्बा भी जीतना चाहूंगी। जापान में वैसे आम बड़े महंगे हैं।
1: जी हाँ, अगले साल हम सब स्टेज में जाकर इस मुकाबले में शरीक होंगे।
8: जी बिल्कुल। अच्छा, वैसे मैं खलील साहब तकरीब की बाकी रिपोर्ट सुनने की बड़ी मुंतजर हूँ।
1: जी, वसीमा साहिबा भी इन रिपोर्ट्स में मेरे साथ शामिल होंगी।
9: जी सामिन, क्या ये सुन के आपका इश्तियाक बढ़ा है कि आइंदा हफ्ते भी आपसे मज़ीद तफसील हम आपको बताएंगे, और हाँ, इसके वीडियो क्लिप्स भी बनेंगे, वो भी हमारी वेबसाइट पर ज़रूर देखिएगा।
8: जी बिल्कुल, और हम और हमारे साथ साथ सब सामिन भी मुंतज़िर रहेंगे।
1: चलिए वसीमा साहिबा, अब आप सुनाइए वो पानी कहानी।
9: अभी तो आम का सुन के मेरे मुंह में आ रहा है पानी।
8: रुकिए ज़रा, मैं बताती हूँ। सामीन, पाको हिंद के बेशतर इलाकों में गर्मियों का मौसम चूंकि नस्बतन तवील और शदीद होता है, लिहाजा वहाँ गर्मी भगाने का बड़ा मारूफ तरीका ये है कि सहनों और दलानों के साथ साथ गली कूचों में पानी का छिड़काव करें,
9: या फिर वाटर गन्स या वाटर बॉल से खेलें। एक छोटी सी बात बताती चलूं कि यहाँ जापान में भी जब बहुत गर्मी होती है तो बिल्डिंग्स के आसपास और छिड़काव, सड़कों पे छिड़काव काफ़ी होता है।
1: मुझे यहाँ आकर पता चला कि जापान में भी लोग वाटर गेम्स और बीच गेम्स वगैरह से लुत्फ़अंदोज़ होते हैं।
8: जी जी, जापान में चारों तरफ समुंदर है, यूं कहिए पानी ही पानी, बल्कि बोल मेरी मछली कितना पानी।
9: अच्छा सामिन, वाटर गेम्स में तो वाटर गन और वाटर बॉल और ऐसे पानी छिड़कना वगैरह शामिल हैं। बीच गेम्स के हवाले से, यानी साहिल पे खेले जाने वाली गेम्स के हवाले से, उर्दू सर्विस के जापानी अमले की हमारी नई रुकन कानेको बिस्मा साहिबा ने बताया कि जब वो बीच गेम्स के बारे में सोचती हैं तो उनके तसव्वुर में تین چیزیں آتی ہیں. سب سے پہلے تو سوئکا واری یعنی تربوز کو توڑنا.
8: سوئکا جاپانی زبان میں تربوز کو کہتے ہیں اور سوئکا واری کا مطلب تربوز کو توڑنا. یہ جاپان میں گرمیوں کا روایتی کھیل ہے جو عموماً سمندر کنارے کھیلا جاتا ہے, جسے گروپ کی صورت میں کھیلا جاتا ہے.
9: جی جی, اس میں ایک کھلاڑی آنکھوں پہ پٹی باندھ کر زمین پر پڑے تربوز کو چھڑی سے توڑنے کی کوشش کرتا ہے, جبکہ گروپ کے دوسرے لوگ اس کے لیے ہدایات دے رہے ہوتے ہیں, ذرا دائیں ہو جاؤ, ذرا تھوڑا آگے آگے, ذرا سا پیچھے ہٹو.
1: اچھا, مجھے لگتا ہے کہ یہ ایک مشکل کام ہے, لیکن کھیل کا انحصار اس بات پر ہوتا ہوگا کہ دوست یا ساتھی کھلاڑی کو کتنی اچھی ہدایات دے رہے ہیں. جتنا اچھے وہ بتاتے ہوں گے تو درستگی سے گائیڈ کرتے ہوں گے تو جیتنے کے امکانات میرے خیال میں اتنے ہی روشن ہوتے ہوں گے.
8: بالکل بالکل, اگر کھلاڑی چھڑی کو اس قدر درست پوزیشن میں لے جائے کہ تربوز توڑا جا سکے تو پھر جو جیتا وہی سکندر.
1: یعنی تربوز کو چھڑی سے پھوڑ ڈالا.
9: پھوڑ نہیں ڈالا, پھوڑ ہی ڈالا, اور پھوڑنے کے بعد مل بانٹ کر کھایا بھی.
8: کھانے کو بسما ایک اور بڑی تخلیقی کھیل کا ذکر کر رہی تھی.
9: ہاں جی ہاں جی, ریت کا کھیل. بسما کہتی ہیں کہ بہت سے لوگ ساحل پر ریت کے قلعے اور ریت سے کئی چیزیں جیسے کوئی نہ کوئی جانور یا سرنگیں وغیرہ بناتے ہیں.
1: ریت کا قلعہ بنانے کے کھیل کے بارے میں تو میں نے بھی سن رکھا ہے.
9: جو بالٹی میں ریت بھر کے بناتے ہیں.
8: ہم بھی بہت بنایا کرتے تھے بچپن میں. بسما کے مطابق انہوں نے دیکھا کہ کئی خاندان اور دوست اکثر ایسے تخلیقی ڈیزائن بنانے اور ساحل سمندر پر لطف اندوز ہونے میں وقت گزارتے ہیں. کچھ لوگ اپنے دوستوں کو ریت میں دفن کر دیتے ہیں, صرف ان کے سر ریت سے باہر رہ جاتے ہیں, اور یہ ایک تفریحی ساحلی سرگرمی کے طور پر ہوتا ہے.
1: ایسی سرگرمی کے لیے تو کافی ہمت درکار ہوتی ہوگی. ریت میں پھنس جائیں, دھنس جائیں تو پھر کیا ہوگا؟
9: اصل میں مسئلہ یہ ہے کہ دوست ہی ہوں دبانے والے. ریت ہے, ذرا سا جسم جھٹکیں, ذرا سا زور لگائیں تو ریت کی دیوار منٹوں میں گرا سکتے ہیں.
8: اچھا وسیمہ, ایک اور کھیل ہے بیچ فلیگ, جس میں ساحل پر چھوٹے چھوٹے رنگ برنگے جھنڈے گاڑے جاتے ہیں, اور اس میں کھلاڑی ساحل پر گاڑا ہوا جھنڈا حاصل کرنے کے لیے ایک ساتھ ریت پر دوڑتے ہیں, اور تیز ترین کھلاڑی جیت جاتا ہے. بسما بتاتی ہیں کہ اس بارے میں میری ایک یاد ہے, میں نے یہ بچپن میں ننگے پاؤں کھیلا تھا اور ریت اتنی گرم تھی کہ ایسا لگتا تھا کہ میرا پاؤں جھلس گیا ہو.
9: کہتی ہیں اس دن کے بعد میں نے فیصلہ کر لیا کہ میں نے کھیل میں کبھی بھی دوبارہ شریک نہیں ہونا.
1: بسما نے ایک اور بڑا دلچسپ قصہ سنایا. کہتی ہیں کہ اپنے بچپن میں انہوں نے اپنے بھائی کے ساتھ ایک منفرد ساحلی مقابلے میں حصہ لیا تھا. مقابلہ یہ دیکھنے کے لیے تھا کہ کس کی جلد سورج میں سب سے زیادہ سانولی ہو جاتی ہے,
9: کالے ہو جاتے ہیں
1: تقریباً, یعنی کہ ملتے جلتے. تو تقریباً 15 شرکا اس میں موجود تھے, اور بسما کے چھوٹے بھائی نے پہلی پوزیشن حاصل کر لی تھی.
8: ویسے یورپی ملکوں میں تو لوگ جلد کو سانولا کرنے کے لیے کئی کئی گھنٹے غسل آفتابی کرتے ہیں.
1: غسل کیا شاعرانہ تشبیہ دے ڈالی. چلیے آپ کو ایک گیت ہی سن لیتے ہیں.
8: جی جی, آج سنوائے جانے والے گیت کا عنوان ہے اومی نو یورے, یعنی سمندر کی روح ہیں.
9: اس کے پیشکار ہیں کینشی یونیزو. مارچ 1991 کو جاپان کے توکوشیما پریفیکچر میں پیدا ہوئے وہ. انہوں نے 2009 سے ہاچی کے نام سے ویڈیو شیئرنگ پلیٹ فارم نکو نکو دوگا پر اصل گانے پوسٹ کرنا شروع کیے تھے.
8: 2012 میں اپنے اصل نام کینشی یونیزو کے تحت انہوں نے اپنا پہلا البم دیوراما جاری کیا, جس میں ان کی اپنی آواز شامل تھی.
1: یونیزو نے ٹیلی ویژن کمرشلز, ٹیلی ویژن ڈراموں اور فلموں کے لیے متعدد تھیم سانگ لکھے اور پیش کیے ہیں. 2022 میں انہوں نے پلے اسٹیشن کے کمرشل کے طور پر پاپ سانگ کمرشل گانا لکھا اور خود بھی اس کمرشل میں نظر آئے,
9: گلوکار بھی اور اداکار بھی. اسی سال انہوں نے ٹی وی اینیمے سیریز چینسا مین کے اوپننگ تھیم کے طور پر کک بیک لکھا.
8: آج جو گیت سنوایا جا رہا ہے اومی نو یورے, یعنی سمندر کی روحیں یا اسپرٹ آف دی سی, یہ اینیمیٹڈ فلم یعنی کائیجو نو کودومو چلڈرن آف دی سی کے تھیم سانگ کے طور پر ریلیز کیا گیا.
1: فلم چلڈرن آف دی سی ایک 14 سالہ لڑکے کی کہانی ہے جو موسم گرما میں اس کی دو بھائیوں کے ساتھ ملاقات کی داستان ہے, جنہوں نے دوگونگ یعنی ایک قسم کی سمندری مخلوق کے زیر سایہ پرورش پائی, یہ فلم فطرت کے لیے گہری عقیدت کی عکاسی کرتی ہے۔
9: کینشی یونیزو نے ایسی موسیقی لکھنے کی کوشش کی جو دراصل اس فلم کے موضوع سے مطابقت رکھتی ہو۔
8: اس گیت کو منتخب کرنے والی بسما کہتی ہیں کہ انہوں نے یہ گانا اس لیے منتخب کیا کیونکہ یہ فلم گرمیوں کے سمندر سے گہرا تعلق رکھتی ہے اور اس کے بول گرمیوں کے مناظر سے بھرے ہوئے ہیں، جیسے سمندر کی روحیں اور ہوا سے جھکا ہوا ریتیلا ساحل۔ مزید برآں، کینشی یونیزو جاپان کے سب سے مشہور فنکاروں میں سے ایک ہیں۔
9: اچھا، اس کے گیت کے بولوں کا جہاں ذکر ہوا تو بسما نے بولوں میں سمندر سے متعلق تمام الفاظ کو انڈر لائن کر دیا، تو بڑی دلچسپ بات ہے، لیکن میں ان میں سے صرف یہی لائن دہراؤں گی۔ اس کمرے میں کوئی بھی دروازے کھلے نہیں، ایک کرسی ہے جو سمندری ہوا کی خوشبو میں ڈوبی ہوئی ہے، میں اسے کھلا چھوڑ دوں گا تاکہ تم گم نہ ہو جاؤ۔ تو آئیے گیت سنتے ہیں۔